0: پوپ لیو 14 نے اسپین کی اپنی پیرتک یاترا کے تیسرے دن میڈرڈ کے سنسد بھون میں اسپینش سنسدوں، سروچ نیالے ایوم نیائے پالیکا کی سامنے پریشد ایوم پرتندھی منڈل تتھا سینٹ کے سدسیوں کو سمبودھت کیا۔ انہوں نے کہا کہ ہر سچے لوک تانترک سماج کو وچار انتکرن ایوم دھرم کی آزادی کو بڑھاوا دینا چاہیے، پریواروں کا سمرتھن کرنا چاہیے کیونکہ اس سے دیش مضبوط ہوتا ہے، جیون کو گرب دھارن سے لے کر پراکرتک انت تک سرکشت رکھنا چاہیے، اور یدھ ایوم ہتھیار بند ہونا سماج کے لیے ایک وفلتا ہے۔ راشٹرپتی کے سواگت بھاشن ایوم ان کے نمنترن کے لیے دھنیواد دیتے ہوئے تتھا سانسدوں کو سمبودھت کر پوپ لیو نے کہا، میں اس ایتیہاسک سنسد بھون میں میرا سواگت کرنے کے لیے آبھاری ہوں جو اسپین کے سنستھاگت قانونی اور لوک تانترک جیون کا ایک خاص کیندر ہے۔ میں آپ کے سامنے روم کے دھرمدھکش ایوم کاتھیکلیسیا کے چرواہے کے روپ میں آیا ہوں، یہ جانتے ہوئے کہ پریرت سنت پیتروس کے اترادھیکاری کو سونپا گیا مشن دھرمدھکش ایوم وشواسوں کی ایکتا کا سدھانت اور اس کی نیو ہے، جو پرم دھم پیٹھ کو ایک خاص طریقے کے لوگوں ایوم راجیوں کے ساتھ بات چیت میں سنلگن کرتا ہے۔ سنت پاپا نے کہا، آپ کے بیچ میری اپستھتی اسپین کے ساتھ سامپیہ ویکت کرنا ہے، آپسی سہیوگ کے دائرے میں اور مانو کی سیوا کی بھاونا سے دیا گیا سندیش ہے۔ کلیسیا مانوتا کے ساتھ چلتی ہے، اس کی امیدوں اور اس کے زخموں کو ساجھا کرتی ہے، ہر یگ کے سوالوں کو سنتی تتھا آج کے پروشوں ایوم مہیلاؤں کے جیون سے جڑی ہر چیز سے خود کو چنوتی لینے دیتی ہے۔ یہی کارن ہے کہ جب کلیسیا سارجنک جیون سے جڑی کسی بھی معاملے پر بات کرتی ہے تو وہ سنستھاؤں کے صحیح مشن اور ان لوگوں کی صحیح ذمہ داری کا سمان کرنے پر دھیان دیتی جنہیں قانون بنانے کا ادھیکار ملا ہے، وہ دنیا کی واستوکتاؤں کی سوتنترتا ایوم کلیسیائی تتھا راجنیتک سمودائے کے بیچ فرق کو پہچانتی ہے، اور اسی جاگرکتا سے کلیسیا عام بھلائی کی سیوا کرنے کی اچھا سے اتپن ایک وچار دیتی ہے، یاد دلاتی ہے کہ مانوی سہستتو سچ میں انسانی کیوں ہے۔ پوپ نے کہا، اس پد پر سامجک سہستتو قانونی روپ لیتا ہے، یہاں متبھیدوں کو سنا جاتا ہے، سلجھایا جاتا اور جب ممکن ہو تو انہیں ساجھا فیصلوں میں بدلا جاتا ہے، اس لیے ہر قانونی کام کے لیے ایک اہم سوال ہے، انسان کی کون سی سوچ قانونوں کو پریرت کرتی اور وہ قانون کس طرح کا سماج بناتے ہیں۔ پوپ نے آگے کہا کہ اس معاملے میں اسپین کی وراثت اتینت سمرد ہے، اس کی بھوگولک اور راجنیتک پہچان ایک ایسے اتہاس سے جڑی ہے جس میں وشواس ایوم ترک، کلا اور قانون، پرمپرا ایوم وچار ایک فائدے مند طریقے سے ایک ساتھ آئے ہیں، جس نے سوتنتر روپ سے جینے، نیائے کا پالن کرنے اور ساموہک جیون کو ویوستھت کرنے کے اس کے طریقے کو آکار دیا ہے۔ مہان ساہتیہ کار میکویل دی سرونس کے شبدوں کی آزادی سورگ سے منشوں کو ملا سب سے قیمتی افاروں میں سے ایک ہے۔ اویلا کی سن تیریسا کی آدھیاتمک گہرائی اور مہان اسپینش قانونی پرمپرا سے لے کر انامونوں کی آدھیاتمک بے چینی سبھی یاد دلاتے ہیں کہ انسان پوری طرح سے مرنے کے لیے تیار نہیں ہے۔ اس طرح اسپین نے جانا ہے کہ مانو کو سماجک، آرتھک یا راجنیتک ویوستھا میں صرف ایک پہیے سے بڑھ کر کیسے دیکھا جائے۔ اس نے انسان کو ایک ایسے جیو کے روپ میں پہچانا ہے جو سچ کے لیے کھلا ہے، سوتنترتا سے بھرا اور انت کا پیاسا ہے، جس سے کوئی بھی دنیاوی سچائی بجھا نہیں سکتی، ایک شبد میں ایک ایسے انسان کے روپ میں جس کی پرتشٹھا سبھی کاموں سے زیادہ ضروری ہے اور جس کی سیوا میں قانونی کاروائی شامل ہے۔ انت میں پوپ نے اسپین کے سنسد کے سدسیوں کو نظر اٹھا کر دیکھنے کے لیے آمنترت کیا، اصلیت سے خود کو دور کرنے کے لیے نہیں بلکہ یہ یاد رکھنے کے لیے کہ سارجنک ادھیکار کا ہر فیصلہ ہارڈ ماس کے لوگوں سے جڑا ہوتا ہے۔ انہوں نے ان سے ہر سارجنک فیصلے میں گہرائی سے چنتن کرنے کی صلاح دی کہ کیا داؤ پر لگا ہے اور کی تکنیکی سمادھان ایوم قانونی سدھاروں کے ساتھ ساتھ نیتک بدلاؤ بھی ضروری ہے۔ سن پاپا نے اسپین سے کہا کہ وہ اپنی جڑوں کی یاد اور بھوشیہ کی اور دیکھنے کی ہمت کبھی نہ کھوئے اور ملن سنسکرتی، ایک جٹتا ایوم امید کی دھرتی بنا رہے और उन्होंने प्रार्थना की कि ईश्वर पृथ्वी के सभी देशों को शांति, परिवारों में मेलजोल और अंतःकरण को शांति दे तथा स्पेन में खुशहाली, शांति एवं न्याय के दिन आए, जो संत याकूब के प्रेरित चिन्ह एवं पिलार की माता मरियम की उपस्थिति से पहचाना जाता है। और अंत में कहा, आपका बहुत बहुत धन्यवाद। संत पापा के भाषण पर 7 मिनट से ज्यादा तालियां बजी।
1: संत पापा लियो 14वें ने स्पेन की अपनी प्रेरितिक यात्रा के तीसरे दिन स्पेन धर्माध्यक्षीय सम्मेलन के धर्माध्यक्षकों से भेंट की और उन्हें संबोधित किया। अपने संबोधन में संत पापा लियो ने कहा,
2: El camino sinodal emprendido por la Iglesia es un proceso de escucha en profundidad.
1: कलीसिया की सिनोडल यात्रा ध्यानपूर्वक सुनने की एक प्रक्रिया है, ईश्वर की आवाज को पहचानना जो कलीसियाई समुदाय की ओर से आती है। संत पापा ने धर्माधीशकों का ध्यान 2020 और 2025 के प्रभावकारी सम्मेलन की ओर आकर्षित कराते हुए, जिसका मुख्य बिंदु ईश प्रजा का आगे बढ़ना और मैं किसके लिए हूँ, प्रेरिताई हेतु बुलाए गए लोगों की धर्म सभा, इन विषय वस्तुओं के आधार पर विशेष सवालों का जिक्र किया। हम कैसे आज की चुनौतियों का सामना कर सकते हैं, इस चुनौती के नेतृत्व हेतु कौन बुलाया गया है। उन्होंने कहा, इन सवालों के चिंतन में मैं यात्रा के एक चिन्ह को प्रस्तुत करना चाहूंगा, जिसका लक्ष्य ईश्वर है, जिसकी ओर हमें अपनी निगाहें उठाने की जरूरत है। संत पापा ने कहा कि हम अपनी यात्रा के दौरान एक प्रलोभन में पड़ सकते हैं, और वह है उन स्थानों, चीजों और जीवन में अटक जाना जिन्हें हम छोड़ते हैं। यह अपने को नम्रता में पवित्र आत्मा, नए चीजों जिनसे हमारी भेंट होती है, खुला नहीं होने के कारण होता है। अतः हमारी यात्रा के प्रथम चरण में हम स्वतंत्रता और साहस के साथ अपनी चुनौतियों का सामना कैसे करते हैं, जिससे हम उन संरचनाओं का परित्याग कर सकें जो हमारी मदद नहीं करते हैं। संत पापा ने कहा कि शब्द की रोटी और यूखारिस्त हमारे लिए भौतिक आहार से अधिक जरूरी है, क्योंकि वे हमारे लिए मुक्ति के मार्ग हैं। संस्कारी जीवन हमारे अस्तित्व की लय को गति प्रदान करते हैं, उसी भांति जैसे एक बालक अपनी माता से पोषित किया जाता है।
2: Algo que suele costarnos mucho al viajar es comunicarnos con el otro.
1: संत पापा ने दूसरों के संग वार्ता को यात्रा में उठने वाली कठिनाई घोषित किया। इसके कई कारण हो सकते हैं। उन्होंने कहा, भाषा और संस्कृति की विभिन्नता, अपरिचित होने के कारण अविश्वास या लड़ाई और ना समझी, हम दूसरों के लिए अपने को व्यक्त करने या दूसरों को समझने हेतु कठिनाई का अनुभव करते हैं। उन्होंने कहा, हमें भी वार्ता के माध्यम और नई भाषाओं के उपयोग द्वारा एक नए स्वरूप का निर्माण करने की जरूरत है। कार्य करने हेतु जरूरी बातों की ओर ध्यान आकर्षित कराते हुए संत पापा ने कहा कि सर्वप्रथम हम वार्ता करने की योग्यता रखें, हर सत्य को घोषित करने की जो हमारे प्रांत में है, अपने को नम्रता में बनाए रखना, जिससे हम न केवल समझते हों बल्कि अपने को साझा करते हों। इसे स्वाभाविक रूप में करने हेतु हमें चाहिए कि हम दूसरों की भाषा को सीखें, हम अपनी ओर से पहल करें और दूसरों के संग अपने को संलग्न करें, जिससे ईश्वरीय राज्य के बीज बोए जा सकें। उन्होंने कहा, यह प्रभु हैं जो हमें आगे ले चलते हैं, वे इतिहास और हमारी हर कहानी के स्वामी हैं, वे हमारा लय तय करते हैं, हम उनके पीछे चलते और असल में हम एक शरीर के सदस्यों के रूप में उनके संग चलते हैं। जीवन के लिए सिर्फ जरूरी चीजों को लेने के संबंध में संत पापा लियो ने संत पापा फ्रांसिस की बातों की याद दिलाते हुए कहा कि संरचनाओं की सुरक्षा को हम अच्छी बुलाहट के आगे नहीं रख सकते हैं। गुरुकुल के विद्यार्थियों को बेहतर प्रशिक्षण का अधिकार है, और यह कलीसिया का अधिकार है कि वे बेहतर प्रशिक्षित पुरोहितों को अपनाएं। गुरुकुल वासियों को चाहिए कि उन्हें पर्याप्त समुदाय का अनुभव हो, उन्हें प्रशिक्षण देने वाले अध्ययन और शिक्षण में पूर्ण समर्पित हों, उन्हें आध्यात्मिक निर्देशन में सहचर्य का अनुभव हो और उन्हें ईश शास्त्रीय ज्ञान में उच्च शिक्षा प्राप्त की हो। संत पापा ने कहा, हमारी यात्रा मिलन से बनता है, जहां हम उन लोगों से मिलते हैं जो जीवन के अंधेरे से होकर गुजरते और हमें भला सामारी होने की मांग करते हैं। इस मिलन की एक दुखद बात यह है कि उनमें से कई लोग याजकों के द्वारा अपने को घायल किया गया पाते हैं। हमें हर घायल व्यक्ति को ईमानदारी से सुनने, स्वागत करने, सुरक्षा और चंगाई हेतु सही मार्ग को चुनने की जरूरत है।
3: और इसी के साथ वाटिकन रेडियो का हिंदी प्रसारण समाप्त हुआ। अब अगला प्रसारण तमिल में होगा। नमस्कार।